0: It's 10:45 AM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: Har bar ja nandra kadam ek nayi duniya da vadhan ta par polio inan kadman ke roke bhi sage to. Inhiye kare jadhe bhi polio muhim dauran polio workeran ji dastak the ta dar kholyo. ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था पोलियो मतिलब ज़िंदगी भर जी माज़ूरी
3: ज़िंदगी गुज़ारियो एतमाद सां क़ुरान खे समझी ॿुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल क़ुरान रोज़ानो सुबुह 9:05 ते सिर्फ़ GFM 88 नेटवर्क ते
4: छो न ख़ुशि थियां दी जॾहिं खां मुंहिंजे मुड़ुस ढोरनि खे सखर वारनि जो चारो मसालो खारायो आहे त खीर जी पैदावार ॿीणी थी वई आहे ऐं हाणे पैसा बि ॿीणा था अचनि ही ॾिस सोनियूं चूड़ियूं
3: त मां बि वञी चवां हुन खे त ढोरनि खे सखर वारनि जो चारो मसालो ई खाराए
5: जी जान चारो मसालो हर वेझे पंसार स्टोर ऐं जानवरनि जे डॉक्टर खां नालो वठी ख़रीद करियो
6: घर माशुम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी खुद पोलियो रंस दा कदमुनो द्रवले हुमशी नुपदी वजह द पोलियो द हर मुहिम पमहाल द पोलियो टीम द दरवाजे टकोलो जवाब वरकवई اخپل ماشومانو تا د پولیو د مخنیوی دو ساسکی ورکول ماهر وی زکه چې هم د ساسکی د ماشومانو د بدن دفاعی طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقله مازوری
7: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن ڈیہن میں ڈارک اسپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
8: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے اب ذمہ داری ہم سب کی ہے ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں پولیو مطلب مستقل معذوری
9: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94

0: फील्ड मार्शल सैयद आसिम मुनी पारां कोर हेडक्वार्टर पिशावर जो दौरो हर वक्त चौकस रहण ऐं ऑपरेशनल तयारी बरकरार रखण जी हिदायत ISPR मौजूद फील्ड मार्शल खे KPK जी सिक्योरिटी सूरत हाल ते ब्रीफिंग ॾिनी वई। सूबे में जारी दहशतगर्दनि खिलाफ़ ऑपरेशनल सर्दी इंतज़ामनि ऐं फॉर्मेट्स जे ऑपरेशनल तयारियुनि बाबति बि आगाह कयो वियो। फील्ड मार्शल सैयद आसिम मुनीर चयो त शहीदनि जी क़ुर्बानीनि कॾहिं बि विसारे नथियूं सघजनि। हथियारबंद फ़ौज मुल्क में जटादार अमुन ऐं इस्तक़ाम यकीनी बणाइण लाइ पुरअज़म आहे। घरु वज़ीर मोहसिन नक़वी जी तेहरान में ईरानी सदर मसूद पज़ीशान सां मुलाक़ात। ॿिन तरफ़न लाॻापन ऐं ख़िते जी सूरतहाल ते ॻाल्हियूं। ईरानी सदर चयो त ईरान ऐं पाकिस्तान इलाइक़े जे सलाहियतनि मां फ़ाइदो वठी पंहिंजी ज़रूरतूं पूरियूं करे सघनि था। मोहसिन नक़वी चयो त पाकिस्तान ईरान सां सहकार खे हथी ॾियण लाइ पुरअज़म आहे। कंबर जे इलाइक़े कुबो सैद खान भरिसां क़तल कयल नौजवान जे धड़ खां धार कयल मुंडी हथ। गुज़िरियल ॾींहं खॾु मां नौजवान मंज़ूर चांडियो जो सिसी धड़ खां धार थियल लाश मिलियो हो। नौजवान खे बलूचिस्तान जे इलाइक़े ओस्ता मोहम्मद मां अगवा करे क़तल कयो वियो। वारसनि मूजिब नौजवान खे बिरादरी जे माण्हुनि पुराणी दुश्मनीअ तां क़तल कयो आहे। कंदकोट में सिंध जे इम्कानी विरांगे ख़िलाफ़ STP जे एहतजाजी रैली। कारकुननि STP ऑफिस खां प्रेस क्लब ताईं रैली कढी एहतजाज कयो। अॻवाणनि चयो त सिंध धरती असांजी माउ आहे, सिंध खे टोड़ण वारी साज़िश पूरी थियण न ॾींदासीं। ऐं खानपुर भरिसां हथियारबंदनि जे ईंदड़ वेंदड़ गाॾियुनि खां फुरलुट मुसाफ़िरनि जो चवणु आहे त इंडस हाईवे ते रहीमाबाद लाड़ी वटि हथियारबंद बस मां लाहे लखे रुपया रोक रक़म मोबाइल फोन ऐं ॿियो सामान फुर करे विया आहिनि। पुलिस मुनमान बहाल कराइण में नाकाम बणिजी वई आहे।
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज।
2: फॉरवर्ड कॉलेज ऑफ एजुकेशन खैरपुर में BEd 1.5 साल ऐं BEd 2.5 साल जूं दाखिलाऊं शुरू थी वयूं आहिनि। जेकॾहिं तव्हां जो ख़्वाबु उस्ताद बणजण आहे त ही बहितरीन मौक़ो हथनि मां न वञायो। हाणे सिंध हुकूमत जे तालीमी शोबे सां लाॻापियल केतिरनि ई नौकरियुनि लाइ BEd डिग्री लाज़मी बणजी रही आहे। तंहिं करे अॼु ई दाख़िला वठो, पंहिंजे टीचिंग केरियर खे मज़बूत बुनियाद ॾियो। सिंध जे कंहिं बि शहर या ज़िले सां वास्तो हुजे, तव्हां आसानी सां दाख़िला वठी सघो था। असां वटि मौजूद आहिनि एयर कंडीशन क्लास रूम्स, हाई स्पीड वाईफाई, तजुर्बेकार ऐं सीनियर फैकल्टी, मयारी तालीमी माहौल। ख़ासि ऑफर महदूद वक़्त लाइ आहे, तंहिं करे अॼु ई राबितो करियो। ऑनलाइन अप्लाई लाइ forwardcollege.pk, वधीक ॼाण लाइ 0304-282-7274। ऑफिस टाइम सुबुह 9 खां शाम 5 वॻे ताईं। एड्रेस गुलशन यासीन कॉलोनी, ताज पेट्रोलियम सर्विस जे साम्हूं, वापड़ा कॉलोनी, खैरपुर। अॼु ई दाख़िला वठो, पंहिंजे मुस्तक़बिल खे महफ़ूज़ बणायो ऐं हिकु कामयाब उस्ताद बणजो। पहिरियों कदम वधायो।
3: इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, होंडा मोटरसाइकिल जो पुर एतमाद ऐं बा अख़्तियार इदारो। इरशाद ऑटोस ऐं होंडा शोरूम मेहरापुर, नईं मोटरसाइकिल जी सेल कंपनीअ जे मुक़रर कयल रेट ते दस्तियाब आहे। सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया, जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे। होंडा कंपनीअ जा तमाम जेन्युइन स्पेयर पार्ट्स ख़ुसूसी रियायत ते मौजूद। इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए, जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर। फ्यूल एडजस्टमेंट, RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी। होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी। इरशाद ऑटोस, हालाणी रोड, मेहरापुर। राब्ते जे लाइ 0320180003।
4: हर नज़र आपकी खूबसूरती पर ठहर जाए और ये है मेरी खूबसूरती का राज, मिल्क राइज ब्यूटी क्रीम। सिर्फ 3 दिन में जिल्द को निखारे और रंगत को रोशन करे, दाग धब्बे, झुर्रिया और कील मुहासे फौरन कम करे। इस्तेमाल का आसान तरीका, रात को मिल्क राइज ब्यूटी सोप से चेहरा धोएं, फिर मिल्क राइज ब्यूटी क्रीम चेहरे और गर्दन पर लगाएं, नताइज देखें सिर्फ 3 दिन में। एक्नी के लिए मिल्क राइज एक्नी क्रीम इस्तेमाल करें। دستیاب پروڈکٹس: ملک رائز بیوٹی کریم، ملک رائز بیوٹی سوپ، ملک رائز ایکنی کریم. ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں. مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق، شاہی بازار مہراپور، 03000-310509-0300-310-5109.
3: This program is brought to you by
5: Bank Islam نے لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ.
3: اصلی چیزاں چاروں مسالوں کی سنیاڑپ ٹریڈ مارک نمبر 34-2000 ڈیسی کرے خرید کندا. جی جان چاروں مسالوں ڈھور جو ہاضمو درست. جی جان چاروں مسالوں ڈھور صحت مند. جی جان چاروں مسالوں. جی جان چاروں مسالوں ہر ویجے پنسار اسٹور ائیں جانورن جے ڈاکٹر کھا نالو وٹی خرید کریو.
6: دنیا کے زیادہ تر ممالک سے پولیو کا خاتمہ ہو چکا ہے. صرف دو ملک رہتے ہیں جہاں یہ وائرس ابھی تک بچوں کا محفوظ مستقبل چھین رہا ہے، اور بدقسمتی سے ہمارا ملک بھی ان دو ممالک میں شامل ہے. اب ذمہ داری ہم سب کی ہے، ہر مہم کے دوران اپنے بچوں کو پولیو سے بچاؤ کے دو قطرے لازمی پلوائیں. پولیو مطلب مستقل معذوری.
7: خوشخبری، اپنی جلد کو دے نئی تازگی، چمک اور خوبصورتی ہائڈرا فیشل کے ساتھ. اب فکر چھوڑیے، آپ کے شہر مہراپور میں روشن اسکن الرجی اینڈ لیزر کلینک لے کر آیا ہے. گہری صفائی اور فوری گلو جلد کو نرم اور ہائیڈریٹ کرے، سن ڈیمیج اور رنگت بہتر بنانے میں مددگار. فیشل ریجوینیشن، صاف تر و تازگی اور جوان نظر آنے والی جلد، جدید ٹیکنالوجی کے ساتھ محفوظ اور مؤثر اسکن کیئر. نوٹ: خواتین اسٹاف کی نگرانی میں کی جاتی ہے. آج ہی اپنی اپوائنٹمنٹ بک کروائیں. پتا: روشن اسکن الرجی اینڈ لیزر کلینک، نزد ریلوے فاٹک، اکسا مسجد، تھری روڈ، مہراپور، 0300-338-5569.
8: مہران آئرن اسٹور ہالانی، ہول سیل ڈیپو، ا نیم ٹو بی ٹرسٹڈ.
9: سریا گارڈر ٹیئر اینگل چینل پٹی لوہی دروازہ سلور جا چونگ سیمنٹ ریتی کریش ائی رنگ وغیرہ بازار کا بار یک دستیاب ہیں.
8: ہانے یچو مہران آئرن اسٹور نزد بلوچ پیٹرول پمپ نیشنل ہائی وے ہالانی.
9: رابطے لائے پروپرائٹر غلام نبی مغل، 0300-320-4372 ائی 0242-460100.
10: السلام علیکم ادا.
11: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
10: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو، چھا کجے
11: ادا دکان جی مشوری کرائی تھئی
10: نہ ادا.
8: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی.
10: مجھے دکان جی بیٹ ہلندی.
11: ہاں ادا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
10: ادا جلدی کر، مکھے بونجی ایڈریس تبودا.
8: آفیس جی میرا پور ایف ایم 94، نزد گرلس ڈگری کالیج، ہالانی روڈ، میرا پور.
11: رابطے لائے حاکم علی جسکانی،
12: 0301-399-2836.
13: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے. سنتے رہو جی ایف ایم 94.

0: तू तो मेरा फैन।
1: वाइट एज ब्यूटी क्रीम 5-डे ब्यूटी प्लान के साथ एलोवेरा विटामिन और एवोकाडो की भरपूर खूबियाँ, जिसके मिनरल्स स्किन में फुली एब्जॉर्ब हो जाएं, स्किन को फेयर और फ्रेश बनाए, आपको दे बेटा निखरा निखरा चेहरा। वाइट एज ब्यूटी सोप से मिले चमकता निखार ताजगी के साथ। वाइट एज ब्यूटी क्रीम, ग्लोइंग स्किन का राज, अ प्रोडक्ट ऑफ बायोकॉन इंटरनेशनल पाकिस्तान।
2: धर्माशुम वरकोटी वरकोटी कदमुना दयोन्नी दुनिया पलोर रवानवी, خدا پولیو رنز دا کدمونو درولی همشی نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو ٹیم دا دروازی ٹکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کز زیادوی او دا حقی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری
3: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वदन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमबी इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुम्मे छंछर आचर ए सोम

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुश खबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज जे खर्च खां बचो A1 ऑटोस पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोस थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 ایں فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودھن بوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر سوم

ओके जी, क्या बात है, आप सुन रहे हैं व्हाइट एशियन डी स्किन ब्यूटी शो, स्पॉन्सर्ड किया जा रहा है डी स्किन ब्यूटी प्रोडक्ट्स के तावन से। और यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट्स आप लोगों की खूबसूरती के लिए इंतजाम, चाहे आप मर्द हज़रात हैं चाहे आप खवातीन हैं, आप सारे लोग ही डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर सकते हैं, जिसमें आप लोगों को डी स्किन ब्यूटी क्रीम मिल रही है और डी स्किन फेस वॉश मिल रहा है। ये दो प्रोडक्ट मार्केट में अवेलेबल है, अगर आप परचेज करना चाहें तो बेशक कीजिए जनाब, इस्तेमाल कीजिए और जरा खूबसूरती की दुनिया में कदम रखते जाइए, क्योंकि ये सारे जो प्रोडक्ट्स आप लोगों को बताऊंगी ना, ये आप लोगों की खूबसूरती में इस तरह से काम करेंगे कि भाई आप कहेंगे हम पहले क्यों नहीं लगा रहे थे, हम पहले सिदराबाजी की बात क्यों नहीं मान रहे थे। तो खैर, अभी भी कोई देर नहीं हुई, बस आप अपने करीबी जनरल स्टोर्स पर चले जाइए और वहां से मालूमात लीजिए और परचेज कीजिए, और अगर नहीं भी मिल रहे हैं तो उसका हल भी आप लोगों को बताऊंगी कि आप कैसे अपने करीबी जनरल स्टोर्स पर अवेलेबल करा सकते हैं। तो बिल्कुल बहुत सारी बातें करेंगे, लेकिन साथ साथ जो आज के प्रोग्राम में आप लोगों से टॉपिक पूछा जाएगा, सवाल पूछा जाएगा, तो उसकी जाने भी सर आ जाते हैं और यहाँ पर आप लोगों को तरीकेकार भी बताते हैं कि आप हमारे प्रोग्राम का हिस्सा किस तरह से बनने वाले हैं। ओके, तो सबसे पहले तो आज के प्रोग्राम का टॉपिक आप लोगों के साथ शेयर करते हैं और सवाल कुछ इस तरह से होने वाला है कि आज आपने मुझे बताना है कि वो कौन सा जानवर है जो कोई आवाज नहीं निकाल सकता। हाँ जी, वैसे तो बेसिकली देखा जाए तो सारे जानवर ही आवाज निकाल रहे होते हैं, लेकिन एक ऐसा भी दुनिया में जानवर पाया जाता है जो कोई भी आवाज नहीं निकाल सकता। तो आप मुझे बताएं वो कौन सा जानवर होने वाला है। और इसी के साथ साथ अगर आप हमारे प्रोग्राम का हिस्सा बनना चाहते हैं, पहली मरतबा सुन रहे हैं, रोजाना सुनते हैं, या फिर आप घुड़ने वाले लिसनर्स हैं, यानी कि हमें चोरी चोरी चुपके चुपके से सुनने वाले, तो ऐसा कीजिए अपना सेल फोन उठाइए, मोबाइल के राइट ऑप्शन में जाइए, टाइप कीजिए LRK, सिंगल स्पेस दीजिए, अपना नाम लिखिए, पूरा मैसेज लिखिए और उसे सेंड कीजिए 8881 पर। अगर आप मुझे फेसबुक पर सुनना चाहते हैं तो जिए लाड़काना FM 88.8 हमारा पेज है जनाब। आप आइए पेज के ऊपर, आपको हमारे प्रोग्राम की लाइव पोस्ट मिल जाती है जिसे आप लाइक करेंगे, कॉमेंट करेंगे और शेयर कर देंगे। तो पोस्ट को लाइक कीजिए, कॉमेंट कीजिए और शेयर करते जाइए। बिल्कुल ना, पोस्ट को लाइक और शेयर करना भी आप ही लोगों का काम होता है, तो बस सिर्फ कमेंट कर देना काफी नहीं होता, पोस्ट को लाइक और शेयर भी कर दिया करें, ठीक है जी। ये तीनों काम कीजिए, फिर सुकून से बैठ जाइए और प्रोग्राम को एंजॉय करते रहिए। और इसी के साथ साथ मुझे बताइए वो कौन सा जानवर है जो कोई आवाज नहीं निकाल सकता। और इसी के साथ साथ 8881 फेसबुक पर आप मुझे ज्वाइन करते जा रहे हैं, आपके मैसेजेस जो कि मुझे मिलते जा रहे हैं। बिल्कुल, यहाँ पर सबसे पहले हमें फरवा गुल ने ज्वाइन किया है, कहती है अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, गुड आफ्टरनून, हैव अ नाइस डे, हाय आपी, आपकी तबीयत कैसी, होप यू आर फाइन एंड वेरी वेल। यस आई एम गुड, आप बताएं कैसी हैं। और कहती है कि आप ही अर्ज किया है, टूटा हुआ दिल सबको नजर नहीं आता मगर दर्द हर सांस में होता है। क्या बात है जी, बढ़िया हो गया। और फहीम शेख हमारे साथ मौजूद, कहते हैं कि आओ तारीख में गोली दस, तू तारीख में गोली दे, आओ किताब थी मिलंदस, तू ख्यालन में गोली दे, आओ ख्वाब थी मिलंदस, माँ को हुसन जो शहजादो तो नाया पर तू गुलाब में गोली दे, आओ गुलाब थी मिलंदस। वाह वाह, वालेकुम अस्सलाम, मौलाना अस्सलाम दस कितनी अदा चाह लाए खुशायो सब चाक स्लेट कला मस्जिद डबी अजाम यची वयासीन प्रोग्राम तो लाजवाब आई हमेशा जिया तमाम वांगे। थैंक यू वेरी मच, प्यारा भा तुम मोहब्बत वन प्रोग्राम बुध पाया आई पोस्ट के लाइक एंड शेयर करना हलो। और कहते अदा तो अच्छी वो अदा बिल्कुल अच्छी हो, तुम अच्छी साड़ी में गलत अफवाहों न फैलाइंदा कहो अल्लाह सही डो दींदो अव अखलाक भाई हमारे साथ मौजूद है प्रोग्राम में, हेलो अखलाक भाई, हजार खान जतोई भाई हमारे साथ मौजूद है, वालेकुम अस्सलाम, वालेकुम अस्सलाम, वेलकम टू यू। और हमारे साथ ही नजर मोहम्मद भट्टी भाई, वालेकुम अस्सलाम एंड मौला अली सलाम अदर, आप हमें सुन रहे हैं कहाँ से नजर मोहम्मद भट्टी भाई, मटियारी से सुन रहे हैं, ओके कहते हैं बेस्ट आपकी आवाज, थैंक यू वेरी मच प्यारे भाई, डी स्किन ब्यूटी क्रीम भी बेस्ट है, आप परचेज कीजिए मटियारी में आपको मिल जाएगी आराम से। और मोहम्मद जमान भाई हमें सुन रहे हैं, मोहम्मद जमान भाई आपका भी बहुत शुक्रिया, वेलकम कहते हैं। साजिद अली कहते हैं कि दिल अमीर था पर मुकद्दर गरीब था, हम अच्छे थे लेकिन बुरा नसीब था, कोशिश करके भी कुछ ना कर सके हम, घर भी जलता रहा और समंदर भी करीब था। सदरा मुस्कान के फहाल प्रोग्राम में शामिल आज हूँ, बहुत शुक्रिया जी आपको, वेलकम कहते हैं थैंक यू के साथ। और रशीद कोसो भाई हमें सुन रहे हैं हैदराबाद से, वालेकुम अस्सलाम रशीद भाई, कैसे हैं ठीक ठाक है। और मोहम्मद जमान भाई गुड आफ्टरनून। और अबू हनीफ अलबलोची लिखते हैं कि कैसा हो कि हम दोनों मिलकर सितारों से घिरे हुए चांद को देखे और मैं तुम्हें ये बात बताने में कामयाब हो जाऊं, तुम्हारा चेहरा इस चांद से कई गुना ज्यादा खूबसूरत है। ठीक है, चांद खूबसूरत है मगर आप जितना हसीन थोड़ी है। क्या बात है, बहुत बढ़िया, शुक्रिया, थैंक यू। डी स्किन ब्यूटी क्रीम का कमाल है
ایسے ہی آپ بھی استعمال کیجیے, آپ بھی خوبصورت ہو جائیے. فیصل احمد آنی ہمیں سن رہے ہیں, وعلیکم السلام. علی رضا لگاری ہمیں سن رہے, کہتے ہیں گوٹ جام خان لگاری سے علی رضا لگاری, وعلیکم السلام. سسٹر آپ کیسی ہیں؟ شو تمام نائی سے سانگ چوڑی ہے جو چنڈ خان چٹو آئے منجو پری. اچھا میں ڈسان تھی بالکل یہ تاجو گانو ہلائن کی کوشش کرنا سی. ائی تمام ڈیڈیکیشن سینڈ کیا ہے اظہر لگاری, عاقب لگاری, امام بخش کوکھر, آرچی غلام مصطفیٰ ٹالپور, خالق لاشاری, اللہ بچایو. اور سسٹر سدرا آپ کی ڈی اسکن بیوٹی کریم ہم یوز کر رہے ہیں, تمام اچھی ہے سسٹر, تھینکس. اوکے ویری نائس. ڈی اسکن بیوٹی کریم آپ سارے لوگ ہی یوز کر سکتے ہیں, جیسے بھائی دیکھیں بھائی نے بتایا کہ ڈی اسکن بیوٹی کریم بہت ہی اچھی کریم ہے, تو آپ سارے استعمال کیجیے. اپنے قریبی جنرل اسٹورس پر جائیے, وہاں سے معلومات لیجیے کہ ڈی اسکن بیوٹی کریم کہاں کہاں پر اویلیبل ہو چکی ہے. اچھا فہیم بھائی کہتے ہیں کہ انی ساری باتیں یہ کتنی ساری ہوتی ہیں, جتنی میں پروگرام میں کرتی ہوں ان کو انی ساری باتیں بولتے ہیں. ہدایت اللہ کہتے ہیں کہ میرے ہاتھوں کی لکیروں میں یہ عیب ہے محسن, میں جیسے ہاتھ ملا لوں وہ میرا نہیں رہتا. وعلیکم السلام مسکان. یہ کاپی سونگی شمن کا بالکل ان کے ہلائے وٹھوں استاد, تھینک یو تمام سے موجود آئے ہو. حنیف بروہی بھائی ہمیں سن رہے ہیں, ہائے. معظم چاندیو میں سن رہے ہیں, اوکے معظم بھائی آپ کو بھی ویلکم ہو گیا. عرض محمد گولا بھائی ہمیں سن رہے ہیں, جیکب آباد سے پروگرام پسند ہے آپ کو, تھینک یو. بتول آ چکی ہیں, کہتی ہیں السلام علیکم سدرا آپ کی غصے والی دوست, آئی ایم بتول فرام مٹیاری سے آپ ہمارا شو سن رہی, کہتی کل پھر سانگ نہیں لگایا آپ نے, دل بھی نہیں کرتا آپ سے غصہ کروں کیونکہ آپ کی آواز ہمیں اور پورے گھر والوں کو بہت میٹھی لگتی ہے. سانگ پلیز ماں ڈسان تھی, وہ گانو تاں تھوڑو مکھے سمجھنو پوندو شو تے جو جو تاں لکھیو ہے نا, ماں سمجھی وٹھاں تھی, اگر مکھے ملیو تو تاں جلے ہلائے وٹھوں گا, ٹھیک ہے. نہ تو کوشش کندا کیو اگر کوئی دکھیو گانو فرمائش کرے تو نجی لنک مکھے کائنڈلی تاں شیئر کرے چھڑیندا کیو. چلو پوئی بھی تاں جی فرمائشن کی ہلائن جی فل کوشش کیو تھا, ائی تاں مکھے بدھایو ڈی اسکن بیوٹی کریم جو استعمال کیو کن, ائی ڈی اسکن بیوٹی کریم جو یوز جکو نے تاں جی خوبصورتی میں چار چنڈ لگانے وارو تھا, ڈی اسکن بیوٹی کریم جو استعمال تمام ہر کوئی مانو کرے سکے تو, چاہے تمام مرد حضرات آئے ہو چاہے تمام خواتین آئے ہو. ڈی اسکن بیوٹی کریم جی لائے محمد زمان بھائی کہتے ہیں ہمارے رنگ ڈی اسکن بیوٹی کریم لگانے کے بعد پتہ چلے گے. بالکل جی تمام جو رنگ جو ہے دفعہ نکھر جی تمہیں ایڈا سونا تھی ویسا مانو تاں کا بار بار پوچھنا لگاتار پوچھنا بدھاؤ تو یا خوبصورتی تاں کیڑی کاڈا ملی ہے, تاں ان کے بدھاؤ جو بابا ہی ڈی اسکن بیوٹی کریم جو کمال ہے. سراج احمد جدوئی بھائی ہمیں سن رہے ہیں, وعلیکم السلام. سعودی عربیہ سے آپ ہمارا پروگرام جوائن کر چکے ہیں, بہت شکریہ کے ساتھ آپ کو ویلکم کہا جاتا ہے. اسی کے ساتھ ساتھ آپ لوگ فیڈ بیک ذرا شیئر کرتے جائیے, ڈی اسکن بیوٹی کریم کے بارے میں ذرا مجھے بتاتے جائیے کون کون استعمال کر رہا ہے, کہاں کہاں پر ابھی اویلیبل کرانے باقی رہتی ہے اور کہاں کہاں پر آلریڈی اویلیبل ہو چکے ہیں, تو آپ بھی باتیں کیجیے ہم بھی باتیں کریں گے. یہ سلسلہ پورے 3 بجے تک جاری اور ساری رہے گا. آپ ذرا پوسٹ کو لائک اور شیئر کرتے جائیے اور ہمارا ساتھ دیتے جائیے, میں ذرا یوں جا کر یوں واپس آتی ہوں. سو اسٹے ٹیونڈ, اسٹے کنیکٹڈ اینڈ کیپ لسننگ وائٹش اینڈ ڈی اسکن بیوٹی شو, اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس. لگائیے اور خوبصورت ہو جائیے.

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज जे खर्च खां बचो A1 ऑटोस पुरानी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मैकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोस थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: سونا صرف زیور نہیں ہر گھر کی امانت ہوتی ہے اسی لیے بینک اسلامی لایا پاکستان کا پہلا شریعہ کمپلائنٹ گولڈ بیسڈ فائنینسنگ جس سے ملے 50 لاکھ روپے تک کی فائنینسنگ 4 سال تک کی مدت کے ساتھ بینک اسلامی گولڈ بیسڈ فائنینسنگ سے امانت کو اپنی جگہ رہنے دو آج ہی 111-475-264 یا bankislami.com.pk پر اپلائی کریں شرائط و ضوابط لاگو ہیں
2: خوشخبری جرمن ہومیوپیتھک کلینک ساموں ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمن MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر

0: بسم اللہ الرحمن الرحیم. امید آئے تہاں سب خیر ہیں خیریا ساؤں دا. میں آواں جو میزبان احسان علی سیال. آواں سب بدھی رہا ہو زی ایف ایم 94 جے لائیو اسٹوڈیو میں پروگرام صحت جی گال. جی تو لسنرس, دنیا جے سب کا وڈی دولت نہ سون ہے نہ ہی وری چاندی, پر صحت تندرستی ہے. انسان بیمار تھے تو باقی سب نعمتوں بے رنگ تھی ویندیوں. جدیں تندرستی ہوجے تھی تدیں زندگی جو ہر لمحو خوبصورت باوفا لگن. پروگرام صحت کی گال میں اساں جے اسٹوڈیو میں موجود ہوں ڈاکٹر منظور حسین میمون صاحب, جے کی مختلف بیماریوں بابت جان ڈیندا ہے. ایں اساں جے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. لائیو کال جو نمبر ہے 0301-2196-851. سب کا پہرا تا اساں ڈاکٹر صاحب کے پنج پروگرام میں خوش آمدید چوندا سی. سر السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کی آئے ہو, تے بس ٹھیک ہے
1: جی سی, اللہ تعالی دے احسان.
0: ڈاکٹر صاحب اج کیڑے موضوع بابت تاں جان ڈیندا سر؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہروں تو ستاری فون رب پاک چوں جے کو سر خیر جارے تو خرائے تو روزی دے تو خوشی دے تو سبنی زمین آسمان آفت خواہ محفوظ رکھے تو. اصل پروگرام سے اچھی گال ہے خبر ہے تین ٹائم تین نشر ہے گزرل پنج سال وی اصی کلینک جرمن ہومیوپیتھک کلینک پنجن ہی سال وی مہراپور شہر میں موجود ہے. ان کے علاوہ جی مختلف برانچز میں جی مثال ایکڑو کم مانو کندو آیا ہے شروع کا وٹی جی کراچی مورو خیرپور وغیرہ اڑے طریقے سے جو ہے سو اج کل مہراپور کے حوالے سے گال کیوں تو ان میں کلینک جرمن ہومیوپیتھک کلینک ساموں ودن پوٹا پیٹرول پمپ کوچڑی روڈ تے کلینک موجود ہے. ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی. اڑے طریقے سے جی کلینک کے حوالے سے پروگرام کے حوالے سے گال کی پروگرام جی تو نالو یہ ہے صحت کی گال. صحت کی گال پروگرام میں اساں جو جو عنوان رکھنا ہوں وہ ایک تو اویئرنیس کے حوالے سے جی اساں جا لسنرس ہیں جی اساں جا پیشنٹس ہیں جی اساں جا بدھندڑ ہیں گھر ویٹھے جی غریب بے پوچ حضرات ہیں انہاں تائیں ایکڑی قسم جی انکریج کرن دے لئی ایکڑو پروگرام ہوندو ہے ان کے جان دین دے لئی ایکڑو پروگرام ہوندو ہے جیسا ہو یہ جان وٹھی سکندا ہیں تے جدی بھی کا تکلیف مرض تھیندو ہے تے انہن دی وہ سنیاں کر سکندا ہیں تے یہ تکلیف کیڑی تھی ہے اسا ان دے لئی احتیاطی تدابیر کیڑا کر سکوں تھا بچا کیڑا کر سکوں تھا یا علاج کیڑو کرائے سکوں تھا ان کے کرے ان دے لئی وری دیسی سندھی دس بھی ایکڑا اساں پہنچائی ہے فروٹس وسیلے سبزین وسیلے یا جڑی بوٹین وسیلے تی بر وقت جو ہے سو پان کے یعنی محفوظ رکھی سکن. اجو کو پروگرام بھی اج کل تمام جو ہے سو ڈسنا ہوں جا اساں کلینک تے جے مرض زیادہ تھیندا ہیں مریض جے اوڑے قسم زیادہ ایندا ہیں مادے جو مرض تو خبر ہے وہاں کے تو ہوئی بھی زیادہ ہیں لیکن مادے کے مرضن جا بھی قسم ہوں گھن کے تمہاں ڈسنا کہ جو جلن ہوں کہ مانی کھائیندے ہی سور پہ جی ویندو کہ برتھی رہندی ہے پیٹ تے تو کہ منا یہ سمجھنا صرف گیس ہے پر ایکچولی تھیندو ہی ہے گھن کے آنڈرے میں زخم بھی تھی ویندو ہے مادے میں وہ خبر ترے پوندی ہے چو جو شروعات میں خبر نہ پوندی ہے جدے دیر سے خبر پوندی ہے تو کافی دیر تھی چکی ہوندی ہے جدے اسا پوئے کے سٹھے ڈاکٹر وٹ ویندا ہوں وہ جدے کچھ ٹیسٹ وغیرہ کرائی ہے یا تو ایک کوڑو ڈاکٹر ہوں جو ڈسن سان سمجھی ویند ہے تو ان کے کہڑی تکلیف ہے مادے جو مسئلہ ہے وہ تو ٹھیک ہے ورنہ جہاں مہنگا اڑے ہند پہنچے تو جو سو ان کے فلحال بٹے سال ان بے دواؤں کرائیں یا کچھ جو اصل اڑا پیشنٹس ادا بدھائی یہ تھو ہے اج کل مثال کو کیپسول ہے مادے جو مثال وہ پی تو کھائے مہنگا 10-10 سال گزری وجن تھا لیکن پھر ان سائڈ افیکٹس بھی ایڈا سارا جو پیشنٹ پچھاڑی میں جو ہے سو برداشت بھی کون کر سکتا ہے وہ بیماری हेलिकोबैक्टेरिया वायरस है जैसे एच पैलोरी अस चवंदा आयो आई मुख्तर काफी दफा अस इन प्रोग्राम भी कर चुका हूं गाल चुका हूं गालण की जरूरत होंगी है गाल इन करे जो यहाँ बीमारी हिंसर घनी वी वही है बार बार थे जो असड़ी अवेयरनेस दींदा तो अड़े किस्म की जैसे तकलीफ थे थी तो उनमें गलती न कर शुरू में तकलीफ जी थे तो जल्दी के मुस्तंद डॉक्टर वट पहुँचाई उनमें ही एहतियात ही परहेज जरूर किया तकलीफ अगते बची वे उनमें तड़ो इलाज कराए सोता अड़े तरीके से हेलिकोबैक्टेरिया जैसे घना ही मजाक हेलीकॉप्टर वाली बीमारी भी चवंदा आहिनि या बिल्कुल ई थींदो आहे जो मां बुधायम त शुरू शुरू में पहिरां माण्हू खे जलन थींदी आहे वरी इन जी ख़ासि निशानी इहा हूंदी आहे जीअं माण्हू मानी खाईंदो आहे त पेट में सूर जेको आहे सो वधी वेंदो आहे ऐं सूर जॾहिं वधी वेंदो आहे पेट ते भर्ती बि रहंदी आहे ऐं गैस भरिजी वेंदी आहे लेकिन थींदो ईअं आहे उहो उन अनंढी जेकी पंहिंजो आंडरो हूंदो आहे उन ते सोज़िश थी वेंदी आहे उन ते ज़ख़्म थी वेंदो आहे पोइ जॾहिं अॻिते हली इहे तकलीफ़ूं वधी वेंदियूं आहिनि पोइ त पोइ उहो सूरु वधी वेंदो आहे ऐं त हर मानी खाइण खां पोइ मिसाल ॿिनि टिनि कलाकनि खां पोइ सूरु थी वेंदो आहे ऐं त उल्टी बि अची वेंदी आहे घणनि खे दिलि कची उल्टी ऐं सूरु अॻिते हली इहा इते इन खे असां हल्को न वठंदासीं छो जो इहो मर्ज़ु अॻिते हली कैंसर में बि जेको जेको आहे सो मुफ़्त यानी हिकिड़ो मुंतकिल थी सघे थो बल्कि मुंतकिल थी वेंदो आहे इन जे करे इहा जॾहिं बि अहिड़े क़िस्म जूं इहे तकलीफ़ूं थियनि त ज़रूरु कंहिं डॉक्टर पंहिंजे पंहिंजो मुरादो दवा हरगिज़ न खाइजे इन जे लाइ एच पैलोरी हिकिड़ी स्टूल डी आर टेस्ट थींदी आहे या जेको आहे सो स्टूल जे हवाले सां यानी पाखाने जी हिकिड़ी टेस्ट थींदी आहे उहा बि माण्हू कराए सघे थो त उन सां जेको आहे सो उन में एंटीजीन स्टूल डी आर जी मां ॻाल्हि कई त उन में यानी हिकिड़ी ख़बर पइजी वेंदी आहे त कहिड़ी तकलीफ़ आहे ऐं पोइ उहो वायरस आहे या न आहे घणियूं ई आम टेस्टूं हिकिड़ियूं उन जूं निकिरी पियूं आहिनि अॼुकल्ह जेको आहे सो यानी के विया हुआ स्टिक ते चेक कराई ॿ यानी पॉज़िटिव आई त सम्झो त लेकिन उन खां बहितर इहो हूंदो आहे त माण्हू सुठी जेको आहे सो जेके थोरी टेस्ट हूंदी आहे उहो माण्हू कराईंदो त उन में माण्हू जो डिफेंस थी सघे थो ख़र्चु बि हुनजो सजायो थी सघे थो उन खां पोइ उन में परहेज़ तमामु ज़रूरी हूंदी आहे ऐं ॻाढ़ो मिर्च बिल्कुलु जेको आहे सो मना हूंदी आहे कर तरियल शयूं खटियूं शयूं वॾो गोश्त वग़ैरह इहे बिल्कुलु हरगिज़ न खाए दलियो वग़ैरह माण्हू इस्तेमालु करे सघे थो चांहि जो इस्तेमालु बिल्कुलु घटि करे सघे थो थधियूं शयूं इस्तेमालु करे ऐं बिल्कुलु प्रोग्राम असांजो जारी रहंदो जी साईं ऐसा सभु
0: तमामु वॾी महिरबानी सर तव्हां हिकु बहितरीन मालूमात ॾिनी डॉक्टर साहब हर बार खमीस जुमे छंछर या आचर ते सुबुह 10 वगे खां शाम 5 वगे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधन पोटा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीजन जो इलाज कंदा आहिनि ऐं नोट अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे ऐं इन में हफ़्ते जा 3 ॾींहं जुमो छंछर आचर चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे बाक़ी दवा मरीज़ खे स्टोर तां वठणी हूंदी आहे असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था जिन नंबर आहे 0301-2196-851 डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जिन में गुर्दे पिते मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कंदा आहिनि संदनि जोड़नि गोॾनि जो सूरु कुन रग जो सूर नक कन गलो प्रणलो नज़लो निछू मथे जो सूर अध मथे जो सूर नज़र जी कमज़ोरी कन जो वहण कन जो सूर घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फालिज खंघ टीबी मैदे जो सूर मैदे जी अल्सर तिली जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी ख़ारिश फट फुरड़ियूं ॿारनि में कद जो न वधणु औरतुनि ऐं मर्दनि जे पुशीदा बीमारियुनि जो कामयाबु इलाज कंदा आहिनि असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851 इन नंबर ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिलु करे सघो था हिकु दफ़ो ॿीहर डॉक्टर साहिब जो एड्रेस ऐं टाइम अव्हां खे ॿुधाईंदा हलंदासीं, लेकिन हिन खां पहिरियां डॉक्टर साहिब कॉल आहे उन जी तरफ़ हलंदासीं। अस्सलामु अलैकुम।
2: साईं वालेकुम सलाम। साईं मां मुजाहिद सर टू गुड पाले सर्दे खां मो ॻाल्हायां। मूंखे कन में थी वॾी थी वई, हाणे सूरु आहे कन में ॾाढो।
0: अच्छा ठीकु आहे, डॉक्टर साहिब तव्हांखे ॿुधाए थो, रेडियो ॿुधो।
1: जी साईं बिल्कुलु, गर्मी दाणा निकिरंदा रहंदा आहिनि, लेकिन इहो आहे त हकनि जी टाइप्स अलॻि हूंदी आहे। हिकु त जेको आहे सो तरियल शइ, खटी शइ या जेको सो अंब वग़ैरह खां खाइण खां परहेज़ कयो, ऐं मेट जो इस्तेमालु ज़रूरु कयो। मेट जेके आराई आरायूं जंहिंखे चऊं या गर्मी दाणा भाऊ ॿुधायो त कन जे ॿाहिरां जेको आहे सो आहे त हुनखे अन इहो जेको मेट आहे, मेट जो इस्तेमालु करण सां मेट थधो हूंदो आहे, इन सां आराई या अहिड़े क़िस्म जा दाणा जेके आहिनि से ख़तमु थी वेंदा आहिनि, वरना बसूरत दीगर पोइ रूबरू बि ॾेखारे सघे थो। वॾी महिरबानी
0: डॉक्टर साहब। हर बार खमीस जुमे छंछरु आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिल थी सघो था। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में गुर्दे पित्ते मसाने जी पथरी जो कामयाब इलाज कंदा आहिनि। कॉल जी तरफ़ हलंदासीं, ॾिसूं था कहिड़ा लाइन ते मौजूदु। अस्सलामु अलैकुम। जी दादा, छा पुछणु चाहींदा डॉक्टर साहब खां?
3: सर चमड़ी ते फुरड़ियूं वग़ैरह छॾनि ई न थियूं।
0: अच्छा, उमिरि घणी आहे?
3: उमिरि आहे 15 साल।
0: ठीकु आहे, रेडियो ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। जी सर।
1: जी साईं, हीअ मौसमु आहे चमड़ी ते जॾहिं जेके आरायूं या वरी क़िस्म जूं फुरड़ियूं या फुंसियूं थी वेंदियूं आहिनि त इहो सम्झो रत जो बिगाड़ थी वेंदो आहे, रत में अंदरि गरमाइश थी वेंदी आहे, ऐं मैदे जे करे बि जेको आहे सो मैदे में गरमाइश हूंदी आहे, जंहिंजे करे बि थी वेंदो आहे। बहरहाल हिन जे लाइ हिन मौसम में जेकॾहिं कंहिं बि दोस्त खे अहिड़े क़िस्म जूं फुरड़ियूं वग़ैरह निकिरनि थियूं त पनीर जो इस्तेमालु तमामु बहितरु आहे। रोज़ाना राति जो 7-8 दाणा पनीर जा, 2 कारा मिर्च, 1 नंढड़ो फोटो ऐं 1 नंढड़ो टुकड़ो मिस्री जो पाणी में पिसाए रखो, सुबुह जो नेराणे उहो जेको आहे सो पाणी छाणे ऐं उहो पीअनि इनशाला ताला। अच्छा, इन खां इहो आहे त सुबुह जो पहिरां वेझी छॾनि ऐं पोइ उहो पाणी पीअनि, छो जो इहो पीउ ऐं पोइ वेझिड़ो न हूंदो आहे, ऐं घटि में घटि पीअण उन पाणी जे पीअण खां कलाक बाद में ई कुझु न कुझु वरी ॿियो खाइणो हूंदो आहे, छो जो हीउ कुझु अहिड़े क़िस्म जूं तिब जूं दवाऊं हूंदियूं आहिनि जंहिंसां ही अहिड़े क़िस्म जा एहतियात तमामु ज़रूरी हूंदा आहिनि, ऐं इन सां गॾो गॾु अंब चांवर खटियूं शयूं इहे इस्तेमालु हरगिज़ न आहिनि करणी, थधियूं शयूं इस्तेमालु करणियूं, खीर जो इस्तेमालु कनि, इनशाला ताला काफ़ी सारो फ़ाइदो जेको आहे सो पइजी ईंदो, वरना फ़र्क़ु न पए त बरूबरु ॾेखारे छॾियो।
0: महिरबानी सर। प्रोग्राम आहे सेज ॻाल्हि ऐं GFM 94 जे लाइव स्टूडियो में अव्हांखे प्रोग्राम नशर कयो पियो वञे। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में संदनि जोड़नि, गोॾनि जो सूरु, कुन रग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघु, टीबी, मैदे जो सूरु, मैदे जी अल्सर, तिली जो वधणु, जिगर हेपेटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरणियूं, ॿारनि में कद जो न वधणु, ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारी जो इलाजु कंदा आहिनि। असांजे लाइव कॉल ऐं असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिल थी सघो था। लाइव कॉल जो नंबर आहे 0301-2196-851।